0: Assalamu alaikum, good evening, and welcome back to another new episode of the Family Matters show, जिसमें हम आज बात कर रहे हैं पेरेंट चाइल्ड रिलेशनशिप्स पे. मैं हूँ हाजरा खान और मेरे साथ हैं मेरी को होस्ट
1: अफशा इरफान. वेलकम टू आवर शो. आप लोग हमारी ये शो सुनते हैं, हमें फीडबैक देते हैं, हमसे बात करते हैं, उससे पता चलता है कि आप लोग भी हमारे साथ हमारी गुफ्तगू में शामिल हैं. क्यों हाजरा?
0: दिस इज़ रियली इम्पॉर्टेंट अफशा, बिकॉज दैट इज़ द ओनली वे दैट बिकॉज वी कॉन्ट सी आर लिसनर्स कॉन्ट सी अस फिजिकली फेस टू फेस. तो दिस इज़ द ओनली वे थ्रू देयर मैसेजेस, थ्रू देयर कॉल्स, थ्रू देयर ई मेल्स दैट दे प्रोवाइड अस फीडबैक एंड ask any question that they have regarding our show, if they want any topic to be included in our further shows. Or the most important thing that I want to discuss is ke hamara hame bahut se logon ne approach kiya hai feedback dene ke liye. अगर आपकी इजाज़त हो तो मैं उसको साथ साथ शामिल करती जाती हूँ.
1: बिल्कुल. हमारे जो लिसनर्स हमें रेगुलर सुनते हैं और फिर हमें फीडबैक देते हैं, तो हमें उनका नाम और उनके जो फीडबैक्स हैं वो ज़रूर शामिल करने चाहिए.
0: तो बिल्कुल, सबसे पहले तो मैं अफशा ये कहूँगी कि हमें वी हैव गॉट सच अ रियली गुड फीडबैक फ्रॉम ऑल आर लिसनर्स जिन्होंने हमें अप्रोच किया है. दे आर रियली प्रेजिंग द शो. दे से दैट द टॉपिक्स आर रिलेटेबल एंड दे रियली कैन कनेक्ट टू द शो वट एवर इट्स गोइंग ऑन इन देयर लाइव्स, एंड समटाइम्स इट द थिंग्स आर सो रिलेटेबल इंडीड. उरूज दुरानी ने हमें पेशावर से मैसेज किया है और उन्होंने कहा है कि सुपर्ब शो, वेरी इम्प्रेसिव. कोमल मीर ने एबटाबाद से अप्रोच किया हमें और ये कह रही हैं कि योर टॉपिक्स आर वेरी रेलिवेंट टू डेली लाइफ. आई लाइक द वे यू टॉक. इट्स लवली प्रोग्राम टू वॉच. ओके. तो और हमें लिखा है खदीजा ने इस्लामाबाद से. शी सेज दैट आफ्टर लिसनिंग टू योर प्रोग्राम आई हैव मॉडिफाइड माई सेल्फ अ लॉट. आफ्टर लिसनिंग टू योर एडवाइस दैट वी हैव समटाइम्स गिवन फॉर श्योर रिगार्डिंग एनी टॉपिक, शी सेज दैट इट हैज़ हेल्प हर अ लॉट. And there have been so many problems in her life that have, you know, solved to a great extent now. This is the thing that we want. This is the positivity that we want to spread through our program. के जिस तक की आवाज़ जा रही है, जो इस टॉपिक को, इस शो को सुन रहे हैं, उनकी ज़िंदगी में अगर कोई भी पॉजिटिव चेंज आता है अफशां, तो दैट्स शोज के हमारा ये जो प्रोग्राम है, ये एक आपकी लाइफ के ऊपर एक पॉजिटिव इम्पैक्ट लेकर आ रहा है.
1: बिल्कुल.
0: और दिस इज़ मेकिंग सम काइंड ऑफ चेंज. इट्स नॉट अ शो जस्ट फॉर द सेक ऑफ अ शो. इट्स मेकिंग सम चेंज इन योर लाइफ.
1: बिल्कुल. देखें, ये एक फैमिली शो है, ठीक है. इसमें हम वो चीज़ें डिस्कस कर रहे होते हैं या उन चीज़ों पर बात कर रहे होते हैं जो हमारे डे टू डे लाइफ से अटैच हैं, चाहे वो हमारे घर का प्रॉब्लम हो या घर के रिश्ते हों, रिश्तों की बात हो, बिहेवियर की बात हो, किसी भी चीज़ से मुतलक होती है, तो हम सारा कुछ यहाँ पर डिस्कस करते हैं. और वो शो जो आपके डे टू डे लाइफ के साथ मिलता हो या अटैच होता हो, मेरे ख्याल में वो कहीं ना कहीं जाकर आपकी फैमिली पे या आपके ऊपर ज़रूर असर डालता है.
0: सो वी हैव टच्ड अनदर हार्ट एंड शी इज़ फातिमा एजाज फ्रॉम एबटाबाद अगेन. शी सेज़ के इंस्पायर FM हैज़ टर्न्ड एवरीडे फैमिली मैटर्स इनटू मीनिंगफुल थॉटफुल कन्वर्सेशंस. आर ग्रेसफुल होस्टिंग मेक्स एवरी डिस्कशन रिलेटेबल एंड इंस्पायरिंग. थैंक यू सो मच फातिमा. दैट वॉज सच अ कॉम्प्लीमेंट हियरिंग ऑल दीज काइंड वर्ड्स एंड नाइस वर्ड्स फ्राम यू पीपल आउट देयर. नायला इरम ने मलेशिया से हमें लिखा है कि शी रियली लाइक्स द शो. उन्होंने भी उसको सुना और उसको अप्रिशिएट किया है. आज का शो अफशान, द टॉपिक इट इज़ अ वेरी सीरियस टॉपिक. ओके. बट आई विल ट्राई टू टेक इट अलॉन्ग इन अ वेरी कैजुअल, यू कैन से, मैनर. हम इसकी सीरियसनेस को थोड़ा सा कम करने की कोशिश करेंगे. अंडरस्टैंडिंग टीनेज रेबेलियन. ओके. एडल्ट चिल्ड्रन एंड एजिंग पेरेंट्स, रिस्पेक्ट एंड बाउंड्रीज, कल्चरल क्लैशेज, एंड द मोस्ट said sentence of all the times, my parents don't understand me.
1: Achha, ye jo cheez hai na, teenage rebellion, theek hai? To iska ye matlab nahi hai ki bachcha andar aaye, joote idhar phenke, darwaza zor se mare aur aapke saath badtameezi kare to wo rebellion hai, theek hai? Point jo hum parents miss kar jaate hain वो ये है कि जब बच्चे बड़े होते हैं तो उनकी अपनी एक शख्सियत होती है, उनकी एक पर्सनैलिटी होती है जो कि डेवलप हो रही होती है. हमारे यहाँ बात ना मानने को या आर्ग्यूमेंट करने को बागी कहा जाता है, रिबिलियस कहा जाता है, ठीक है, बदतमीज कहा जाता है. एक्चुअली ऐसा होता नहीं है, बच्चा अपनी बात कन्वे करने की कोशिश कर रहा होता है, लेकिन वो एक हमारे एक टिपिकल एक सोच है कि हम माँ बाप हैं, हमें ज़्यादा पता है, हम ज़्यादा समझते हैं, बच्चों को तो कुछ पता ही नहीं है, इसलिए उनको हमारी बातें सुननी चाहिए, मतलब हमारी माननी चाहिए.
0: बिल्कुल
1: ठीक है. और दूसरा ये होता है कि हम अक्सर बच्चों को अपनी प्रॉपर्टी समझते हैं कि हमारी ख्वाहिशात, हमारी सोच, हमारी फीलिंग्स,
0: द थिंग्स वी कुडंट अचीव इन आवर लाइफ, वी आर गोइंग टू आस्क आवर चिल्ड्रन टू अचीव दोस थिंग्स.
1: बिल्कुल. तो बेसिकली हम उनको ना एज अ ह्यूमन बीइंग से ज़्यादा एज अ ऑब्जेक्ट ले रहे होते हैं.
0: तो अफशान, इसी के साथ चलते चलते 0777948182 01582481822 इज द नंबर दैट यू कैन डायल टू कनेक्ट टू अस इंस्पायर FM ल्यूटन और www.inspirefm.org पे आप हमें सुन सकते हैं लाइव. इसके साथ इंस्पायर FM 105.1 से आप सुन रहे हैं द फैमिली मैटर्स शो. और इस टॉपिक में हम कवर क्या करने वाले हैं, व्हाई कैन द रिलेशनशिप बिटवीन पेरेंट्स एंड चिल्ड्रन बिकम कॉम्प्लिकेटेड इवन व्हेन देयर इज सो मच लव गोइंग ऑन, व्हाई डज अ टीनेजर सडनली बिकम अ कम्प्लीटली डिफरेंट ह्यूमन बीइंग, व्हाई डू पेरेंट्स समटाइम्स स्ट्रगल टू एक्सेप्ट दैट देयर चिल्ड्रन आर एडल्ट्स, एंड व्हाई डू चिल्ड्रन समटाइम्स स्ट्रगल टू अंडरस्टैंड दैट देयर पेरेंट्स आर गेटिंग ओल्डर, व्हिच इज द सैडेस्ट पार्ट ऑफ आर शो. जब हम ये रियलाइज़ करते हैं कि हमारे पेरेंट्स ओल्ड एज की तरफ जा रहे हैं एंड वी आर द वंस हु आर गोइंग टू टेक केयर ऑफ देम लाइक अ चाइल्ड. तो सबसे पहले अफशा, हम बात करते हैं कि माई पेरेंट्स डोंट अंडरस्टैंड मी. दिस इज समथिंग दैट वी हेयर फ्राम एवरी हाउस कमिंग फ्राम एवरी हाउस होल्ड. जहाँ पर भी टीनेजर पाया जाता है वहाँ से एक इस किस्म का जुमला ज़रूर सुनने को मिलता है, माई पेरेंट्स डोंट अंडरस्टैंड मी. एंड वाइल वी वर ग्रोइंग अप, while we were teenagers, sometimes we were sitting with our friends और हमने भी ये बात शायद कही हो कि मेरे पेरेंट्स तो मुझे समझते ही नहीं हैं, वो तो ऐसी बातें करते हैं जो मुझे समझ नहीं आती और उनको मेरी समझ नहीं आती.
1: देखिए, बात ये होती है कि हर जनरेशन दूसरी जनरेशन से एक कदम आगे होती है. ठीक है, हमारा ज़माना था तो हमारी बहुत सारी चीज़ें नहीं थी, मीडिया नहीं था, बहुत एक्सपोजर नहीं था, हमें यही सिखाया जाता था कि जो पेरेंट्स ने कहा है वही सच है, वही ठीक है, वही सही है, उसी को फॉलो करना. आजकल एक्सपोजर है, बच्चों के पास नॉलेज है, फिंगर टिप्स पे है, मोबाइल पे है, लैपटॉप पे है, टैबलेट पे है. अगर उनको कुछ भी सर्च करना होता है वो फटाफट 2 सेकंड के अंदर गूगल करके निकाल लेते हैं. हमसे ज़्यादा उनको गूगल बाजी पे भरोसा होता है क्योंकि नॉलेज है ना, उनको मिल रहा है. जब ये सब कुछ नहीं था तो हमारे लिए हमारे पेरेंट्स की बात
0: हरफे आखर होती थी, हरफे आखर होती थी. हाँ, बस उसके बाद देवर
1: उसके बाद वहाँ कुछ yes. नहीं था. दूसरी एक चीज़ और जो हमारी शायद हम लोग उसको गलत इंटरप्रेट करते हैं वो है कुरान में वालदैन के हुकूक. ठीक है ना, उसमें लिखा होता है कि जी बच्चों को माँ बाप के सामने उफ भी नहीं करनी चाहिए, क्योंकि कुरान में इस्लाम में पेरेंट्स का बहुत बड़ा हक है. नो डाउट, हम भी माँ बाप हैं, हम भी पेरेंट्स हैं, हमें भी पता है. बात ये आ जाती है कि हम कंफ्यूज हो जाते हैं, हम अपने हुकूक को तो मानते हैं, हम बच्चों के हुकूक को नहीं मानते हैं.
0: और इसका एक एस्पेक्ट अफशान ये भी है कि आप ठीक है, यू आर अ पेरेंट, यू हैव ऑल द राइट्स टू यू नो put some kind of restriction to your anything that you think that is off, you put a restriction on that. Lekin aap agar kahin pe zyadti kar jate hain, if there is some place where you think that you are doing injustice to your child, to wahan par aap ye bhi to sochein ke you are going to be answerable to Allah.
1: बिल्कुल, वही मैंने कहा ना, हम कंफ्यूज हो जाते हैं. हम अपने हुकूक को तो मानते हैं, हम बच्चों के हुकूक को नहीं मानते. मतलब हमारे अगर हमारे एज अ पेरेंट हमारे हुकूक हैं, तो हमारे बच्चों के भी हुकूक है ना.
0: बिल्कुल है.
1: उनकी सोच भी है, उनकी सोच भी है, उनके जज्बात भी हैं, उनके ख्यालात भी हैं, उनकी फीलिंग्स भी है. लेकिन हम कहते हैं नहीं, हम ये चाहते हैं तुम ये करो, हम ये चाहते हैं तुम ये करो, क्योंकि हम चाहते हैं. हम ये नहीं सोचते कि वो बच्चा क्या चाहता है, हम ये नहीं सोचते कि उसकी क्या फीलिंग्स है. यहाँ पर आ जाती है बगावत.
0: और एक बात जो हम रियलाइज़ नहीं करते हैं कि हमने भी अपनी ज़िंदगी के 40-50 साल गलतियां कर करके सीखा होता है.
1: बिल्कुल.
0: वी ऑल्सो हैव लर्न थ्रू ट्रायल एंड एरर.
1: बिल्कुल.
0: बट वट वी आर ऑलवेज टेलिंग आवर चिल्ड्रन दैट वी डोंट वॉन्ट यू टू कमिट दिस मिस्टेक, वी डोंट वॉन्ट यू टू गो थ्रू ऑल दिस, वी डोंट वॉन्ट यू टू लर्न द हार्ड वे. वाई? That is the point that they are not understanding.
1: Exactly.
0: हमारे पेरेंट हम अपने मुँह से कह रहे हैं कि ट्रायल एंड एरर से सीखे, तो हमें ट्रायल एंड एरर नहीं करने दे रहे.
1: नहीं करने दे रहे. यही है ना, देखिए वही बात आ जाती है ना कि जब आपका बच्चा टीन एजर में आता है ना, तो वो एक एक वो कहते हैं ना कि उस दरिया की तरह होता है जो कि बिफरा हुआ होता है. तो जब दरिया बिफर जाता है, यानी उसमें आप कह लें कि फ्लड आ रहा होता है, तो आप उसके सामने गेट नहीं लगाते होते, आप वो गेट खोल देते हैं,
0: आप उसको रास्ता देते हैं.
1: ठीक है, आप उस सैलाब को रास्ता देते हैं कि वो निकल जाए.
0: डायरेक्शन देते हैं,
1: डायरेक्शंस देते हैं,
0: हमवार
1: करते हैं. ये नहीं होता कि आप गेट लगा के. तो जब आपका बच्चा एक टीन एज बनता है ना, तब उसके अंदर उसके इमोशंस, उस फिजिकली इमोशनली मेंटली हर चीज वो एक्सप्लोर कर रहा होता है. ठीक है, बहुत सारी आप अपने बच्चे को अपनी रिस्ट्रिक्शंस में रख कर भी स्पेस दे सकते हैं. ठीक है, आप उसको अपने कुरान के हवाले से, रिलीजन के हवाले से, कल्चरल के हवाले से समझा सकते हैं, और समझाना चाहिए क्योंकि ये हमारी इसका हिस्सा है तरबियत का. लेकिन बहुत सारी बातें ऐसी होती हैं जहाँ पे पेरेंट्स अड़ जाते हैं. नहीं, तुमने नहीं करना, तुमने नहीं जाना, तुमने नहीं बात करनी, तुमने बाहर नहीं जाना, तुमने ये नहीं करना, तुमने नहीं.
0: तो बात वही आ जाती है अफशा, हमारे बिल्कुल पहली एपिसोड की तरफ, दैट इज कम्युनिकेशन. कि इफ यू आर नॉट मेकिंग योर टीनेज चाइल्ड अंडरस्टैंड वन थिंग, तो आप ये बात लिख के रख लें कि वो आपकी बात को कभी भी समझने की कोशिश नहीं करेगा.
1: हाँ बिल्कुल, अगर आप बहुत ज्यादा रोक टोक करेंगे, आप बहुत ज्यादा उसको बहुत लंबे लंबे लेक्चर देंगे ना, तो अक्सर बच्चे लंबे लेक्चर से हो जाते हैं. अब बाज़ों का तीवन क्या, मैं मतलब बात शुरू करती हूँ तो मेरे बच्चे कहते हैं हेयर वी गो अगेन. यानी अम्मा फिर शुरू हो जाएंगी.
0: हेयर कम्स द 10 मिनट लेक्चर.
1: हाँ,
0: और हेयर कम्स.
1: तो उस टाइम पे फिर मैं ये करती हूँ कि मैं बात बदल, मैं तो लेक्चर नहीं दे रही, मैं तो आपसे सिर्फ ये बात डिस्कस कर रही हूँ. नाउ देयर इज अ डिफरेंस बिटवीन डिस्कसिंग एंड फोर्सिंग.
0: एग्जैक्टली. और ये लेक्चरिंग एक ऐसी चीज है कि स्पेशली चिल्ड्रन, स्पेशली टीनेजर, उससे ऐसे भागते हैं कि दे जस्ट डोंट वॉन्ट टू सिट इन फ्रंट ऑफ यू लाइक अ वेजिटेबल एंड हैव अ लेक्चर फॉर होल 10 मिनट्स.
1: बिल्कुल.
0: दे वॉन्ट टू गेट इन टू डिस्कशन. ठीक है, लेक्चरिंग वो नहीं लेना चाहते.
1: हाँ,
0: लेक्चर वो नहीं लेना चाहते.
1: डिस्कशन
0: करें, ठीक है, वैलिड पॉइंट पे. ठीक है,
1: हाँ ना,
0: तो आप उनको अपना पॉइंट ऑफ व्यू क्लियर करें. दिस इज द रीजन व्हाई आई एम पुटिंग दिस रिस्ट्रिक्शन फॉर एवरी वन इन द फैमिली. इट्स नॉट ओनली यू, इट्स फॉर एवरी वन इन द फैमिली. एंड वी आर गोइंग टू गो एग्जैक्टली द सेम वे व्हेन योर सिबलिंग्स आर गोइंग टू टर्न इन टू द टीनेजर. तो इसमें आप उनको हर चीज़ क्लियर करें कि ये रीज़न है, हम जिस सोसाइटी में रह रहे हैं, जिस हम एरिया में रह रहे हैं, जिस लोकेशन में रह रहे हैं, जिस कल्चर में रह रहे हैं, उसकी बातें आप उनको रिलेट करके बताएं.
1: देखिए, जब बच्चा आता है ना आपसे बात करता है, तो ज़रूरी नहीं कि आप उसी वक्त उसको जवाब दें. ठीक है, कभी कभी बच्चे की बात सुन के थोड़ी देर की खामोशी बेहतर होती है. क्योंकि बच्चे को ये रियलाइज़ होता है कि जब आप उसकी बात सुने. अच्छा, दूसरी बात एक और, जब बच्चा आपसे बात करे ना, तो उसको पूरी कंसंट्रेशन दें. آج کل انفارچونیٹلی بچہ بات کر رہا ہوتا ہے, ہم موبائل پہ لگے ہوئے ہوتے ہیں, ٹی وی دیکھ رہے ہوتے ہیں, ٹیبلٹ پہ ہوتے ہیں, کسی کو میسج کر رہے ہوتے ہیں, اور ہم اچھا اچھا ہاں ٹھیک ہے ہاں میں نے سن لیا.
0: تو یہ اب دیکھیں بات وہی ہے کہ افشاں اس چیز کو آپ اپنے اوپر اگر وہ سچویشن میں اپنے آپ کو ڈال کے دیکھیں تو ول یو بی ریئلی ہیپی کہ اگر آپ کا کوئی پارٹنر یا آپ کا کوئی گھر کا بڑا آپ سے اس طریقے سے بات کر رہا ہوگے وائل یو آر ٹاکنگ اینڈ دے آر جسٹ بزی آن دا ٹی وی اور آن دیئر فون, یو وونٹ لائک اٹ ایٹ آل. ٹھیک ہے,
1: تو یہی چیز آ جاتی ہے نا پھر کہ وہ دے ڈونٹ انڈرسٹینڈ می, آپ نے توجہ نہیں دی نا اس کی بات پہ
0: بالکل, اور آپ you were not listening to what they were saying, you didn't listen to their concern, اور آپ نے اینڈ کی بات یا شروع کی بات ایک پک کر کے اس کے اوپر ایک حکم صادر کر دیا کہ ایسا تو نہیں ہو سکتا.
1: بالکل
0: ٹھیک ہے, تو ایسا کیوں نہیں ہو سکتا, اس کے پیچھے ریزنس کیا ہیں, آپ نے اپنے بچے کی پوری بات سنی, آدھی سنی, نہیں سنی, were you busy with your own thing that was going on, تو آپ نے اس میں اپنی پروڈکٹیویٹی کہاں پہ شو کی ہے, کہاں پہ آپ نے اپنا فل 100%
1: کنیکشن شو کرے نا,
0: کہاں پہ آپ نے کنیکشن شو کیا ہے کہ آپ دیٹ لیڈ یو ٹو ریزالو دیٹ ہول تھنگ.
1: تو وہی آپ بچے کی آپ نے بات سن لی, ٹھیک ہے, اگر آپ خود بھی اس چیز کو پروسیس کرنا چاہتے ہیں اپنے مائنڈ میں, آپ یہ فیصلہ کرنا چاہتے ہیں کہ میں اس سے کیا بات کروں کیا نہ کروں کیسے سمجھاؤں, تو بہتر ہے کہ تھوڑا سا ٹائم لیں. آپ یہ بھی کہہ سکتے ہیں اچھا بیٹا میں نے آپ کی بات سن لی ہے, چلو ٹھیک ہے ابھی بیٹھ کے ڈسکشن کرتے ہیں, ہاں چلو ڈسکشن, یہ کہنا کہ نہیں تم یہ نہیں کرو گے یا اٹس ناٹ رائٹ, کیونکہ اگر آپ جب اسی وقت فیصلہ دے دیتے ہیں نا اسی وقت آپ اس کا وہ دے دیتے فائنلائز کر لیتے ہیں تو بچہ بھی اریٹیٹ ہو جاتا ہے کہ بات تو ابھی سنی نہیں سمجھی نہیں اور انہوں نے پہلے سے ہی مجھے وہ کر دیا کہ نہیں تم نہیں کرو گے. اچھا دوسری بات ہمارے ہاں نا ایک اور چیز بھی ہے, وہ یہ ہے کہ اگر ماں ڈاکٹر بننا چاہتی ہے تو بچے کو پریشرائز کرتی ہے تم ڈاکٹر بنو, بچے کا موڈ ہو نہ ہو پڑھتا ہے نہیں پڑھتا نہیں ڈاکٹر بننا ہے, کیوں میری خواہش تھی, ایک ماں کی خواہش ایک خاندان کا پریشر کہ نہیں لوگ کیا کہیں گے کہ اس کا بچہ ڈاکٹر نہیں بنا تو اس نے بچے کو کیا پڑھایا, وہ ایک اسٹیٹس سمبل بھی ہے نا بیسکلی, مجھے تو لگتا یہی ہے کہ ڈاکٹر بننا بچے سے زیادہ ایک اسٹیٹس سمبل ہے. تو میرے خیال میں پیرنٹس کو ہر چیز کے ساتھ ساتھ بچوں کی ان چھوٹی چھوٹی باتوں کا بھی خیال رکھنا, وہ کرنا کیا چاہتے ہیں وہ بننا کیا چاہتے ہیں.
0: کہا کہ ڈونٹ میک یور چلڈرن این آبجیکٹ, ڈونٹ میک دیم ایز اے سبجیکٹ, ٹھیک ہے, ان کے اوپر ٹرائلز نہ کریں,
1: ہاں بالکل,
0: ان کے ساتھ آپ ان کو ایسی سچویشن میں مت ڈالیں کہ وہ فیصلہ کرنے کے قابل ہی نہ رہیں.
1: بالکل, دیکھیں بچوں کے ساتھ جب ہم ڈسکشن کرتے ہیں آپ یقین کریں آج کل کے بچے نالج میں بہت اچھے ہیں, ٹھیک ہے ہم ان کے پیرنٹس ہیں, ہمیں زیادہ دنیا دیکھی ہوئی ہے, لیکن اگر آپ کا بچہ کوئی وہ بات کر رہا ہے کہ جو صحیح ہے جو اس کو سمجھ آ رہی ہے, تو پھر اس وقت صرف یہ ضد کرنا کہ نہیں میری بات سنیں کیونکہ میں ماں باپ ہوں, ٹھیک ہے, وہ زندگی کے ہر فیصلے میں آ سکتی ہے, وہ ایجوکیشن میں آ سکتا ہے, وہ ڈرائیونگ گاڑی لینے کی جب ڈیسیجن آتا ہے وہ تب ہو سکتی ہے, وہ موبائل کے فون کی ڈیسیجن بھی ہو سکتی ہے, تو بجائے اس کے کہ نہ کرنے کے ان کے پروز اینڈ کونز ان کو سمجھائیں نا.
0: ایگزیکٹلی, دی ڈیسیجنز آر اباؤٹ ایوری تھنگ, چھوٹی چیز سے لے کر بڑی سے بڑی چیز تک, اور آگے جب انہوں نے وین دے آر گوئنگ ٹو چوز دیئر لائف پارٹنر ٹو اسپینڈ دیئر لائف وتھ, تو اس جو آپ نے بھی بات کی اس کے دو اسپیکٹ ہم دیکھتے ہیں کہ سم ٹائمز دا چلڈرن آر تھنکنگ دیٹ مائی پیرنٹس آر گیٹنگ کنٹرول آف می, اسپیشلی وین دے آر اے ٹین ایجر اور ابو, اینڈ سم ٹائمز دے آر آلسو تھنکنگ کہ یہ جو ریسٹرکشنز ہیں یہ باقی لوگوں پر تو نہیں لگی ہوئیں, ٹھیک ہے میرے گھر میں یہ ریسٹرکشنز لگی ہوئی ہیں, مائی فرینڈ از الاؤڈ ٹو ڈو دس, مائی فرینڈ از الاؤڈ ٹو ڈو دیٹ, اور مائی فرینڈ کین ویئر دس, مائی فرینڈ کین ویئر دیٹ, آئی ایم ناٹ الاؤڈ ٹو ڈو دس اینڈ آئی ایم ناٹ الاؤڈ ٹو ڈو دیٹ, وائی از دیٹ سو؟ یہ ہمارے سامنے سچویشنس تب آتی ہیں جب وی آر لیونگ ان اے ملٹی کلچرل سوسائٹی اسپیشلی, اور جب وی ایز امیگرینٹس وین وی آر لیونگ ان اے کمپلیٹلی ڈفرینٹ کلچر کمنگ فرام اے ویری ڈفرینٹ بیک گراؤنڈ, اور ہمیں یہاں پر آ کر کیونکہ اپنے بچوں کو بھی اسکول بھیجنا ہے, ان کو کالج بھی بھیجنا ہے, ان کو کام پہ بھی بھیجنا ہے, تو ہمارے سامنے یہ سینز آتے ہیں, اور آپ کے سامنے بھی یقیناً یہ سچویشن کریٹ کی ہوئی ہوگی, تو اس سچویشن میں پیرنٹس کو کیا کرنا چاہیے؟
1: دیکھیں جب آپ دوسرے ملک آتے ہیں نا تو آپ اپنے ویلیوز کو بچانے کی کوشش کرتے ہیں, اپنے کلچر کو بچانے کی کوشش کرتے ہیں, یہاں پہ, اور ڈیفینیٹلی بچے اسکول جاتے ہیں, مختلف لوگوں سے ملتے ہیں, مختلف چیزیں دیکھتے ہیں, کنفیوز ہوتے ہیں, ٹھیک ہے. اس کے لیے ہوتا ہے کہ آپ شروع سے اپنے بچے کو صحیح اور غلط بتاتے ہیں, آپ شروع سے ان کو اپنے اسلام کے پوائنٹ آف ویو سے بھی بتاتے ہیں اور ان ڈفرینٹ ریلیجنس کے پوائنٹ آف ویو سے بھی بتاتے ہیں,
0: ٹھیک ہے.
1: اب آ جاتے ہیں, جیسے آپ کپڑوں کی بات کر لیں, ٹھیک ہے, اسلام آپ کو ایک ماڈسٹ کلوزنگ کا حکم دیتا ہے, ایک پردے کا, ایک ڈھکے چھپے ہونے کا حکم دیتا ہے. تو آج کل تو اگر آپ نوٹ کریں تو بہت سارے ایسے ڈریسز ہوتے ہیں جو بچیاں اسکول کالجز میں پہن سکتی ہیں, وہ ماڈسٹ بھی ہوتے ہیں, کورڈ بھی ہوتے ہیں, اور جو ہے تو وہ ڈے ٹو ڈے لائف کے ساتھ چلتے بھی ہیں. تو بجائے اس کے کہ آپ ان کو بالکل ہی فورس کر کے کہ نہیں تم نے ان میں سے یہ بھی نہیں پہنا, یہ بھی نہیں پہنا, یہ بھی نہیں پہنا, ٹھیک ہے, آپ اس چیز کو تھوڑا سا اس طرح سے مینیج کریں کہ ان کو بھی آزادی رہے اور وہ بالکل آؤٹ کاسٹ بھی نہ فیل کریں اپنا, اور بالکل ہی لیفٹ آؤٹ بھی نہ ہو, اور بالکل مطلب ان جیسے بھی نہ بن جائے. بالکل ہو سکتا ہے,
0: کیونکہ دیکھیں نا, سب سے پہلے تو ایک اتنی بڑی لائف کی چینج آپ خود اپنی فیملی میں لے کر آئے ہیں when you are moving from one country to another.
1: بالکل,
0: that is a life changing decision for everyone in the family.
1: پھر آپ ایکسپیکٹ نہیں کر سکتے نا کہ آپ کے بچے اس ڈگر پہ چلیں جس ڈگر پہ آپ لوگ چلیں. ظاہری بات ہے جب آپ دوسرے ملک میں رہتے ہیں, وہاں کا کلچر بچے دیکھتے ہیں, وہاں کی چیزیں دیکھتے ہیں, کوسچنس بھی کرتے ہیں, ان کو آنسرس بھی چاہیے ہوتے ہیں. اور انفارچونیٹلی میں نے بہت دفعہ یہ دیکھا ہے کہ پیرنٹس فورس کرتے ہیں بچیاں گھر سے تو نقاب کر کے ابایا پہن کے نکلتی ہیں, لیکن باہر آتی ہیں, مال میں آتی ہیں یا کہیں جاتی ہیں تو پھر وہ اپنا حجاب یا اپنا برکا اتار دیتی ہیں. وہ اس لیے کہ گھر سے
0: exactly things were not talked through,
1: بالکل
0: things were left, you know, they didn't have a closure. ان کو اپنی ڈسکشن کا کلوجر نہیں ملا,
1: نہیں ملا.
0: اپنی جو انہوں نے ایک بات ریز کی اپنے پیرنٹس کے سامنے تو ان کو جو ہے چپ کرا دیا گیا, دیٹ یو آر ناٹ ان دا پلیس ٹو ٹاک ٹو یور پیرنٹس, اور یو آر ناٹ ان دا پلیس ٹو ڈسکس دیز تھنگز ود اس, وٹ ایور وی آر سیئنگ از دا لاسٹ ورڈ.
1: میرے خیال میں یہ ماؤں کی زیادہ ذمہ داری آتی ہے, کیونکہ بچیوں کو وہ زیادہ ان چیزوں میں گائیڈ ایک ماں بہتر طور پہ کر سکتی ہے. دوسری بات یہ کہ یہاں پہ فرینڈز ہوتے ہیں آپ کے پاس, اگر ملٹی کلچرل آپ ملٹی فیتھ ایک کنٹری میں رہ رہے ہیں تو آپ کے پاس ڈفرینٹ ظاہر بات ہے کلچر فیتھ کے لوگ ہوں گے. اب دیکھیں بعض ڈریسنگ کے حساب سے کر لیں, ٹھیک ہے, یا آنے جانے کے پارٹی ہونے کے حساب سے کر لیں, دوستی کے حساب سے کر لیں, تو ہر چیز ہم ایز اے مسلم ہماری ان سے ڈفرینٹ ہے, ہماری ہر چیز ان سے الگ ہے. تو آپ بچوں کو اگر پراپر طریقے سے ڈسکشن کے ذریعے, کمیونیکیشن کے ذریعے یہ چیزیں سمجھا سکیں کہ بھائی دیکھو یہ ان کا ریلیجن ہے, یہ ان کا کلچر ہے, یہ ان کے ویلیوز ہیں, ہمارے نہیں ہیں.
0: بالکل افشاں, مجھے ایسا لگتا ہے کہ وین وی گو بیک ٹو آر ٹین ایج ٹائم, تو اس وقت لگتا تھا کہ پیرنٹس ہماری بات سمجھ نہیں پا رہے ہیں, اور اب جب ہم خود پیرنٹس ہیں, ٹھیک ہے, اور اب ہمارے پاس ٹین ایجر بچے ہیں, یا ہم اپنے آس پاس اسکولس کالجز میں ٹین ایج بچوں کو دیکھتے ہیں, اور ان کو ویسے ہی اسٹبن بیہیویئر کے ساتھ یا ایک لاؤڈ قسم کے بیہیویئر کے ساتھ ہم جب دیکھتے ہیں تو ہمیں اپنا ٹین ایج کا زمانہ یاد آتا ہے, اور ہم وی کین ریلیٹ اٹ ویری ویل ود دیم کہ وہ اس وجہ سے یہ سب چیزیں کیوں کر رہے ہیں, کیونکہ اس وقت ان کی بات سنی نہیں گئی. ہمیں بھی لگتا ہے کہ اس وقت ہماری بات اگر پراپرلی سنی جاتی تو ہم شاید ہمارا یہ ایک پرسنالٹی کا جو خلا رہ گیا ہے وہ شاید ایسا نہ ہوتا, ٹھیک ہے. دس از واٹ آئی تھنک, مے بی یو وونٹ اگری ود می, بٹ دس از واٹ آئی آلویز تھنک کہ اگر اس وقت یہ سچویشن ایسی نہ ہوتی تو میری پرسنالٹی شاید تھوڑی سی ڈفرینٹ ہوتی.
1: اصل میں ہم اس مقام پہ آ گئے ہیں نا کہ جہاں پہ ہم ماؤں کے جذبات بھی اب سمجھ رہے ہیں کہ ہماری جب امیاں یہ بات کرتی تھیں تو کس پوائنٹ آف ویو سے کرتی تھیں, اور ہم اس بات کو بھی سمجھنے کی کرتے جو ہمارے بچے ہم سے کہہ رہے ہیں, یا ہم اس فیز سے گزر چکے ہیں. اب میں اکثر اپنے بچوں سے کہتی ہوں کہ بیٹا جو چیز تم آج کہہ رہے ہو نا, یہ کسی زمانے میں ہم اپنی ماؤں کو کہا کرتے تھے.
0: لیکن اس کے ساتھ ساتھ آئی آلویز ٹیل دس تھنگ ٹو مائی چلڈرن دیٹ یو گائز آر سو لکی کہ وی انڈرسٹینڈ یو گائز, ٹھیک ہے,
1: مور دین آئی,
0: وی انڈرسٹینڈ ویئر یو آر کمنگ فرام, اینڈ وی ور ناٹ انڈرسٹوڈ ایز مچ ایز یو گائز آر بینگ انڈرسٹوڈ.
1: بالکل, دیکھیں آج کل ڈسکشن ہوتی ہے, کمیونیکیشن ہے, آج کل پیرنٹس بچوں کے ساتھ بیٹھ کے باقاعدہ بات چیت کرتے ہیں کہ ये एक बात करनी है तो ऐसे करनी है तो वैसे करनी है. अब अगर आपके पास बच्चा आता है कहता है मैंने गाड़ी खरीदनी, आप कहते हैं नहीं तुम ये नहीं खरीदोगे तुम वो खरीदोगे, ठीक है तुम ये नहीं लोगे तुम वो लोगे, ठीक है. अब बच्चे की आप पहले उसकी बात सुने,
0: चेक कर,
1: हाँ एकदम से मना करने की बजाय आप उनके साथ बैठ के डिस्कशन करें, उनके साथ पूछे भाई वो गाड़ी क्यों लेना चाह रहा है, वो ये उस इसमें ऐसी क्या खास बात है.
0: ओके अफशान, वी आर मूविंग टुवर्ड्स अ वेरी वेरी शॉर्ट ब्रेक. प्लीज लिसनर्स डोंट गो एनीवेयर, स्टे विद अस ऑन इंस्पायर एफएम 105.1. Revisit your relationship with your teenager boy or girl and see where you are lacking some communication. We are going to come back after a very short break, and after that we are going also going for a short Maghrib azan break, inshallah.
2: This program will continue after the break. Continue listening to Inspire FM. Inspire FM. Inspire 105.1 FM.
3: इंस्पायर एफएम की वेबसाइट पर लुटन की तमाम मसाजिद के औकात नमाज मौजूद हैं। किसी भी मस्जिद के औकात जमात जानने के लिए इंस्पायर एफएम की वेबसाइट आपका बेहतरीन जरिया www.inspirefm.org.
4: Celebrating a wedding? Remember to respect your neighbors. Late night fireworks disturb us all, affecting sleep and quality of life. Setting off fireworks after 11 p.m. is a criminal offense, except on permitted celebration days. Illegal use can mean an on-the-spot penalty, an unlimited fine, or 6 months in prison. Report antisocial or nuisance use of fireworks before 11 p.m. via the Love Clean Streets app. After 11 p.m., call Bedfordshire Police on 101.
5: Farming ants. Leafcutter ants are the Amazon's ultimate farmers. They don't actually eat the leaves they cut and carry. Instead, they take them deep into their underground nest to feed a specific type of fungus. The ants then eat the fungus, creating a highly organized, complex agricultural system.
6: Graceland solicitors are committed to protecting your rights and fighting your corner to ensure you get the best possible results. Specialising in immigration matters, employment issues, family matters, personal injury, medical negligence, civil litigation and housing. Need help with your immigration problem? Graceland solicitors provide free immigration drop-in clinics every Friday. Call Graceland solicitors today on 01582 343 453 or visit us at 275 Dunstable Road, Luton, LU4 8BS and begin your journey towards justice today.
7: We turn to Allah, and Allah at times makes every plan that we have fail because we haven't added Him into the equation.
8: Are you ready to embark on a journey of purpose and impact? The East of England Ambulance Service is recruiting now. Are you seeking training and a new career or looking for a challenge in development? Start your career for life with East. Apply now for roles in frontline emergency operations, control rooms, support services and non-emergency transport. Visit www.eastamb.nhs.uk and click Join the Team. Make a real difference. Join the East of England Ambulance Service and start your career for life.
9: Are you looking for a guaranteed return on investment? With Wanuma's ongoing Sadaqa Fund, your £1 a day turns into food for the hungry, water for the thirsty, and care for the orphans. We work in 20 countries, including Gaza, Yemen, Uganda, and more. A continuous charity, and 100% of your donation goes to those who need it most. Invest in this life for your Akhirah at www.wanuma.org.uk.
10: From the heart of Bedfordshire in Luton on 105.1